0: ओके जी, अस्सलाम वालेकुम एंड गुड मॉर्निंग भाई, हाउ आर यू सपना? अस्सलाम वालेकुम एंड गुड मॉर्निंग भाई, कैसे हो आप? हाउ आर यू? आप पूछोगे नहीं कि मैं इतनी डेज कहाँ थी, आपने तो मेरी लाइव में फिरत की दुआ भी करवाई थी, आपने मुझे मिस किया था भाई, मैंने तो किया था आपको मिस अपना। बिल्कुल जी, वालेकुम अस्सलाम एंड गुड मॉर्निंग टू, आई एम गुड, हाउ अबाउट यू? होप यू विल बी फाइन टू। अल्लाह करे कि आप खुश रहें और आप खुश हो। कोई भी सीरियस वजह नहीं थी प्रोग्राम में ना आने का। और अभी आप मुझे बता दें कि आप क्यों नहीं आ रही थी प्रोग्राम में सपना? सलाम जी ब्रदर सिंह मिंगा चल्ले शो जो साढ़े शान खैसदा, सलाम टोलू जी नकोता तासुता स्वीट सलामुन, आई एम यूर क्यूट सिस्टर उमेमा। ओके जी, थैंक यू सो मच, वालेकुम असलाम, डेर जाता मन डेर जाता शुक्रिया। कॉस्मेटिक पाकिस्तान प्रोग्राम बरह जुड़ू जी। अस्सलाम वालेकुम। खैर दे जी, बिल्कुल ठीक ठाक। मासरा सो खबर ही क्यों चढ़ता ना? अगर शहबाज नरासरा जायद खबर की हर कली इधर तो एम सड़ी मुशी दरता था एजना कॉस्मेटिक पाकिस्तान प्रोग्राम के बारे
1: में।
0: बिल्कुल जी, सास दुआ गानी जायद से मुंह तेरी पहले जल कॉल करे या पद्वेम जल नुदगा शान अकाल का वकन जी खामोशे सिर्फ प्रोग्राम और इनको लगा कालूम का वखा
1: अब्दुल हदी सर हम सलाम उनोर को।
0: ओके जी, वालेकुम अस्सलाम। जमंग द प्रोडक्ट इंतहाब हम का अब्दुल हदी से तू वे दुकान रा तो खै चरत रे इजना प्रोडक्ट मिलावीगी सही दा
1: इंशाल्लाह।
0: आओ जी, आओ जान द फार सो बगी सले शेख पलु द खै सब इख्तानो द पार शेम बुग सले शे सही दा
1: सही
0: तेल मिलावीगी द इख्तानो द पार तेल ग सले शे बस उस काल कट के अब्दुल हदी से तू वे दुकान रा लिव खाया چچیری لال شما ادیزنا پروڈکٹ واخلم سیدا
1: سیدا
0: اوکے جی سائیڈ ڈی رزاتا منے نے شکریہ اوکے جی اللہ حافظ بھائی تم اگر میری میسج پوچھا ہے تو پلیز مجھ سے میسج کرو کہ آئی مس یور شو اینڈ مس یو میں آپ کی شو کو نہیں سن سکتی ہوں آئی ایم کوئین فرام وزیرستان آپ کیوں شو نہیں سن سکتے کیوں وہاں آواز نہیں آ رہی یا آپ کسی اور جگہ پر ہو جی السلام علیکم
2: وعلیکم السلام
0: ورحمۃ اللہ وبرکاتہ ماسر سوکھو دچرتنا
2: تحصیل کلاچی لوہائی کلی چیر شفیع اللہ خان دل سوز ام حسان بھائی
0: شفیع اللہ خان دل سوز سے پروگرام کے تہر کے لیے پخیر علی اسٹڈی میں شوائم
2: ڈیرا مہربانی ڈیرا ڈیرا مننا ماشاء اللہ پروگرام کو زبردست روان دے خوان جی اخلو
0: ڈیرے زیادہ مننا ڈیرے زیادہ شکریہ اور دل سوز سے تاسو ماتا ویلو چیز امونگ دی علاقہ کے پروڈکٹ نہ ملاوی گی کنا
2: جی جی
0: نو زبیر صاحب تاسو آواز ہو رہی نو دا ایڈریس تا ازان سر الیکشن نوٹ کی تاسو دا ایڈریس پا مزو ہوئی کم سے کی کم علاقہ کی پروڈکٹ نمیلاوی گی
2: حسام بھائی مجھول علاقہ لونائی کلے دائی
0: نونائی کلے
2: جی لونائی پلکلو سے لونی راجی آپ
0: ویلو سر نونائی راجی اوکے زبیر صاحب تاسو ما آواز ہو رہی دا ایڈریس تاسو ازان سر نوٹ کی او بیا لازمی اگوی تو انشاءاللہ غیب ازان سر پروڈکٹ اویلیبل کی ٹھیک دا
2: بس ان شاء اللہ اویلیبل سی بس ادھر تیار حسام بھائی ماشاء اللہ پروگرام دا ارو اخوان جی نے ان شاء اللہ پروڈکٹ پہ استعمال ہو گیا
0: اوکے جی ڈیرے زیادہ من نا ڈیرے زیادہ شکریہ استاسو
2: گئی چھو مل کرو تو بس سلام واسطو کدا خوش آئی
0: بالکل واسطو
2: ابراہیم کنڈی تا صابر نیازی تا نیاز محمد ارمانی تا عبدالحادی تا انور بندیوان تا سلیم کتی خیل تا صدر رحمان تا حاجی سیف اللہ ماما تا صادق علی چین تا ملازم ماما تا
0: اوکے جی ٹول تستا سو
2: یو جہان مننا
0: اوکے جی وعلیکم السلام ڈیرے ساتھ مننا شکریہ جی السلام علیکم سنگھ تاسو د بیعت مو سنگھ دے شو سما نائس اینڈ وریشا وفال جنت سلام گلالے فرام ٹانگ اور ہاں نن اور بیا ورتا ہوا ہے چی نن دے شو تا ضرور میسج چکی از گلالے ما اوگے چی گلالے وچ وریشا وفا دین خام خا اج کم دے پروگرام تا میسج چکی لوگوں کی زندگی میں ہمیشہ نمک کی طرح رہو کہ کھانے میں تو دکھائی نہیں آتا لیکن جب نہ ہو تو اس کی کمی بہت محسوس ہوتی ہے ایم گول علی فرام ٹانگ اس میں کوئی شک نہیں ہے گلمن وانے نیم لالا

0: Chart Nexus.
1: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनारसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780, व्हाट्सएप नंबर 0342-26-48-435।
2: شریف لکی مروز درگرانو بازار نا زما پہچاندا اشما فارمولا بیوٹی کریم
3: زیم عادل منجوال چوک نا زما پہچاندا اشما اونین شیمپو
4: زیم جواد بلڈومین نا زما پہچاندا اشما بیوٹی کریم
5: زیم لطیف کاسمیٹکس تختی نصرتینا زما پہچاندا اشما سکن پالش
6: حکمت اللہ دندو خیل بننا زما پہچاندا اشما ڈیلی پیس واش
7: بیوٹیفل نوشیرانا زما انتخاب دے اشما رائزو
8: ز جابر شاما میم دا خوشحال بابا مزار نا زما پہچان دے اشما ہربل سپرے
9: نیازیم چار سدینا اور زما انتخاب دے اشما سن
10: بلاک کیسر د منگل میلے نا ایم انتخاب دے اشما واشنگ پاؤڈر
11: زیم عاشق اللہ دا بہادر ہیرونا زما پہچان دے اشما بلیک شائن شیمپو
12: زما نم دے ڈاکٹر نعیم خان زد قرن شنگے نا مخاطب یم زما پہچان دے اشما اکنی ٹیوب
13: زیم اسماعیل و پریدائی دے اے سی ایس بار کمبر خیل مدرسہ بازور حاج جامیل مارکیٹ نا دے مو انتخاب دائی اشما ویٹامن سی سیرم اے سی ایس تائی او بار کمبر دائی
14: زیم باجار دے بخشکن نا زما پیچان دے اشما ملکی پروٹین شیمپو
15: او زیم انجنیر مسعود دخکلی بنگن نا زما پیچان دے اشما رائس فیس واش
16: زیم مولانا عبدالخالق دے منگل میلنا دے مو انتخاب دا اشما ہربل آئل
17: زیم کار نور خطاب فرام اروسا شاپنگ سنٹر امبیری کلا زما پہچان دے اشما کسمیٹکس پاکستان